लावे दीदा सवैया रा शासर संगे शायरी का नन प्ले सेट देशा सेट शांति दे ओके नन नमाई शायरी में कहे मड़ो मड़ो मड़ो मड़ो आय को मज़ दखा सरदा सो कोई चे लेवनी दी लिसनर वही ब्याह हुआ है कनाडा से चे ओ माय गॉड लाडली देर जाते मरना ना दा केडुं बेली वने ना नो टू ली वनी सर बाजवड़ वाला पके रुक दी बाजवड़ वाला दे इंटरव्यू की करा बाजवड़ में डेर ख्वाखते मी मुतसिम बिल्ला दानिश देर जाते मरना रुमे कालर बगूर शुभंग सर पलयान बाने सुने ने दिया उससे वेल ग्वाड़ खुकाल लाना अखला मोरेगा खा ओके मुंगा टूल ली बनियू वोली भाई तासो बुनेर तासो वोली बीमार शिवे भाई द भाई द डबी तोर कार स्पिन शॉट फ्रॉम बी डबल बी डबल डबल्यू दस दी यानी के खा खा खा दार दे शॉर्टकट थी बी बी और डब्ल्यू डब्ल्यू अरे कता सको थोड़े सोच करे ना सुख थी अनाम यानी के ब्लैक बॉस वाइट वाइट वर्क प्राइस पे स्वाश सो प्राइस थे ये तकरीबन से 500 रुपए प्राइस थे दागे कसो के दर कई ना पर साढ़े पांच सौ एम साढ़े चार सौ एम दर कई पर चार सौ एम दर कई अले इंशाल्लाह आला तो गोरा मात वही छे शायरी शरीर इरदा ले आला खुमावाया بیمات ہوئی چھتا شرارتی امشال آلا زخو دا سے خجینے ہم تا تا سب پتا رہا ما خو والے شرارتی چھ کم دیا خو دا غنی دا سے خجینے بھی خوی شرارتی تا نا پیجنے بات سے بات نکل دکلنے والے اس کو شرارتی کہتے ہیں بھئی بریرہ فرام بھٹے گرام نیرے سے آتے منا نا کو شکریہ دا کم हाय ढेर मुबारक जान इजार हाशमी कल रास्ते में गम मिल गया था लग के गया मेरे रो दिया जो सिर्फ मेरा था जो सिर्फ मेरा जो सिर्फ मेरा मैंने उसे क्यों खो दिया ओ माय गॉड जो सिर्फ मेरा था उसे मैंने क्यों खो दिया السلام علیکم آئی ایم ترخو فرام چکے سر تسنگ ہے دا پکے کم زید سلام سنگ ہے شورا نمیشوا سم خفشم سلام ٹو آل نورا شہزادی نورا پخیر آلے شاہ جی دا چاوی چھے مون لی ونیو ولی ولی ولی ولی ولی الا تا سو خوڑیر غصہ شوی خواہ داخو مونگ لسنر نو داخو خدا کنا پٹاخا پٹاخے تاسو ٹول لیونی ما تا پتا شاہ جی سنگے او طبیعت مو سنگ دے ز حلیمہ یارو سین نا ڈیر زیادہ منا نام سنا ہے بہت دور سے آتے ہیں لوگ دیدار کے لیے سجا ہوتا ہے جب انسان سپے جوڑے میں مافیا کوئی بات آپ نے بھائی بالکل ٹھیک ہے جس نے بھی کہی ہے بالکل ٹھیک ہے کدا سے پتور کپڑوں کے رال نہ راضی بس پینوں کپڑوں کے خورال راشی کا پمخ میں ماں چوے خورے لگ د جانا نے انتظاروں کے راب شینا اوال چانا نند خوب کہ مبارک شاہ سو کلال نہ کڑل نن پک روانی والا سو کنو کنه چې چاړه میرا اغسته جوړ ول کړه می ردا سے کار دے کور دا سے دے کنه کور دا سے دے چې یو سونګ ور د پلے کم اس کے بعد آپ کے ساتھ گپ شپ ہوگی کال پہ بھائی آپ کال کر سکتے ہیں 0311 720 5726 اٹھک والو آپ بھی آ سکتے ہیں سنگ پہ آؤ ذرا نیڑے آؤ میں تو ساپڑا پرا

0: بالکل جناب پاکستان ورسز ویسٹ انڈیز دیمنی منی فرسٹ ٹیسٹ میچ جناب هغه د پاکستاني وقت مطابق 2 بجے شروع کیږي. پاکستان لخوا چې کوم پلیئرز هغه لوبیږي نو په هغه کې که مونږ خبرو کو بابر اعظم هغه د پاکستان کپتان یو ځلی بیا ټاکلی شوی د ټیسټ میچونو دپاره. یاد دی وي دنه مخکې د پاکستان چې کوم د ټیسټ کپتن و هغه شان مسعود خو دا ځلې کوم دغه سیریز چې دی د ویسټ انډیز سره او د هغه کې راتلونکي چې کوم سیریز دی اګینسټ انګلینډ نو هغه کې هم بابر اعظم چې کوم دی هغه به د پاکستان کپتانی کوي نو هغه ایز اے کپتن دا ځلې لوبیږي دغه سیریزونو کې. نو سو جناب بابر اعظم نه علاوه امام الحق شان مسعود عہدے سرسرا اذان اویس عبداللہ فضل اویس ظفر محمد رضوان وکٹ کیپر سلمان علی آغا عامر جمال ساجد خان محمد علی محمد عباس خرم شہزاد غازی غوری عبید شاہ علی سلمان اینڈ سعود شکیل سادہ پاکستان اسکواڈ جناب اگینسٹ ویسٹ انڈیز یو زلی بیا وایم کم اسکواڈ چے اناؤنس کر دیں پی سی بی لخوا. نو جنا پاگے کی کم خبر ہوگو اذان اویس امام الحق شان مسعود بابر اعظم کیپٹن عبداللہ فضل اویس ظفر محمد رضوان سلمان علی آغا عامر جمال ساجد خان محمد علی محمد عباس خرم شہزاد غازی غوری عبید شاہ اور دغا رنگی علی سلمان اینڈ سعود شکیل حارث روف نشتہ دے شاہین شاہ فریدی نشتہ دے نسیم شاہ بزین دے غیر اور عبید شاہ جکم دے جناب پڑھنگ بزل بندے تیس میچ دبارہ آغا سلیکٹ شیوی دین دادا پاکستان سکواڈ دے جناب آئی تاسو دے دینا دے سرم اگری ہے یا تاسو سے تبدیلی کا ملغوارے پر دیکھیں ویسٹ انڈیز سکواڈ خبر کم گو کو نو ویسٹ انڈیز لکھوان سکواڈ اناؤنس شیوی دین نو آگائی کے بریڈن کنگ سجن رائن چندر پال کیوی مہیوج شای ہوپ آمیر جانگو جوشوا ڈی سلوا کیو وکٹ کیپر بیٹر دے جناب اور آسٹن چیس اگر دیائی کپتان دے جمل جمل تیسرے سرا شیمر جوزف کیمار روچ جیڈن سیلز کریک مکنیز جوشوا بیشپ کیمو پال جسٹن گریوز دادا کے پلیئر دی جناب دادا کے اسکواڈ دے دا ویسٹ انڈیز. یاد دیوی دا پاکستان دا ویسٹ انڈیز چکم ٹیسٹ میچ دے اگر بندن دا پاکستانی وقت مطابق 2 بجے شروع کی گی ادھا کا سیریز کی دعا ٹیسٹ میچ چنے چیدی جناب آگا کی گی. نو پاکستان پوائنٹ آف ویو سره دا سیریز هغه ډیزټه هم دی ځکه پاکستان چې د دینه مخکې کوم سیریز کړی دی هغه لوز کړی دی. یاد دې په بنگلاديش باندې پاکستان سیریز چې کوم دی هغه لوز کړی و وایټ واش هغه شوی و. پاکستان چې کوم دی ټول ټیسټ میچونه هغه لوز کړی و او ویسټ انډیز باندې. نو سو جناب ګریټ چانس بهترین موقع چې پاکستان کرکټ ٹیم هغه دغه له شکست ورکړي جناب ویسٹ انڈیز لا وقبل رینکنگ چکم جگہ بیٹر کی. سو جناب پاکستان ورسز سری لنکا وومن کرکٹ ٹیم دا زنانو کرکٹ ٹیم جناب دوی منی اوڈیا میچ چکم دے جناب آگا شروع شوی دے پاکستان نو ڈمبی بیٹنگ کرو جناب او سمر اسکور جوڑ کر دی دا تسوائی ما نو پاکستان جناب ڈمبی بیٹنگ کرو او پاکستان تقریبا 273 رنز جناب آگا جوڑ کرو چیدہ کے دا ٹولونا زیاد سکور چیدی جناب آگا سدرا امین کرے دے سل رنزونا صدف شمس 12 رنزونا گل فیروزا 27 رنزونا صدرا امین 100 رنز عائشہ ظفر 49 رنز منی بالی 45 رنز نکلے تو فاطمہ سنا وکٹ کے فاطمہ سنا کیپٹن 25 رنزونا کر دی جناب جی ہاں الوی اگے وکٹ کیپر بیٹر وا اگے 8 رنزونا مندی نٹ آؤٹ سی لگا رہا لے دا دادوں کے کم پلیئر بیٹ روکا تے بیٹنگ نہیں ملا چھوی سیدہ اروم سیدہ اروپ شاہ ناشرا سندو ام مہانی تسمیہ روبا تسمیہ روبا بالکل جناب دادا سے پلیئر بھی جو تو بیٹنگ نو ملا چھوی رشمی کا سونڈی ہمیں 5 اوروں کے 32 رنز ور کر دیے وکٹ نے دغستے دغه رنگ چماریا تپتو دغه کیپٹن دا سری لنکن کرکٹ ٹیم دغه نه اورونو کې یو اورو منډه میډن کړه 50 رنز ور بدلې کې یو وکټ اغستې
1: इन सितारों की कहकशा में
0: देव में विलंगा अगर सवारी कर दी दो अवर मेडे ने क्या वन रन यो विकेट उन्हें दागस दे
1: चमन हमारा हो
0: चिताना विमुक्ति अगर उमेश पका उरी कर दी छह बिजनेस बदले की यो विकेट
1: वतन मेरी जान मेला लूट लिया
0: इनो कारण अविना
1: दास किया
0: रणवीरा अगर दस और रिकॉर्ड जिन आप शॉट रन बदले की यो विकेट
1: मार लिया जब तूने प्यार दिया दिल जो चाहे
0: ऐशा दिलहाड़ी
1: किया
0: अगर दस और उनों के 53 रन बदले की यो विकेट स्क्वाड रोता यो जिले से ब्याह वाई में पाकिस्तान ला ख्वाज कम जनाना क्रिकेट टीम की दगा प्लेइंग 11 अगल उबेगी नो बागे के सदफ शम्स गुल फिरोजा सिद्रा अमीन आयशा जफर मुनीब आली नजीहा अलवी फातिमा सना कैप्टन सईदा अरूप शाह नाशिरा संधु उम्मी हानी तस्मिया रुबाब दादी जनाब आओ कम चिप बेंच में निकम प्लेयर्स स्टे कवि माइकी मुमीना रियासत सायरा जबीन माहा मनीस वहीदा अख्तर सपोर्टिंग स्टार की खबर हो वहाब रियाज बैटिंग कोच हेड कोच इन फैक्ट अब्दुल रहमान स्पिन बॉलिंग कोच उमेद आसिफ फास्ट बॉलिंग कोच अब्दुल मजीद फील्डिंग कोच थे और इमरान फरहद अगर बैटिंग कोच थे जनाब श्रीलंका खिलाफ जो कम कम लुबगाड़ी लुबेगी चमारिया तो बतू हमारे कैप्टन था उवेश मिगुरा नर्थ थे अगर बैटर था मतलब बैट्समैन था हसीनी परेरा अगर बैटर था औ हरीश दास समारा विक्रम औम दगे बेटर द जनाब औ दे सर सर कविश वान दिलहारी औम दगे बेटर द ऑलराउंडर बॉलिंग वसरो मकी दगे रंगे अनुष्का
1: दिल जो चाहे है
0: अनुष्का सन जीवानी अरे विकेट कीपर बेटर द जनाब
1: रात भर डांस किया दिल
0: नकेश का सिल्वा अरे दगे बैटिंग ऑलराउंडर द
1: जब तूने प्यार किया दिल जो चाहे है
0: देव में विहंगा बॉलर चिटाना विल हेनुका रणवीरा रश्मि का सवंडी दगरंगे मफाजे और दगरंगे मलकी मदारा अखेवंडी और सरसरा इमेशा दुल्हानी और हनीस माखरुनत ने दे सरसरा कबूंगा आप सपोर्टिंग स्टाफ क्यों गुरु जेमी सडोन्स अगाध्या हेड कोच सौ जनाब दादा पाकिस्तान पाकिस्तान वर्सेस श्रीलंका चिकम सूरत हाल आदा प्रोग्राम इसे जोड़ कर ले दुमनी ओडे में चिकम जिनबा शुरू हुई पाकिस्तान खुद 273 रन कुड़ो पिंज के लड़ा रशिव श्रीलंका दा महल 255 रन जुन जिना बगाई कर दी जो के लड़ा चीती जिना बगाई आउट थे 19 रन जुन पा दी दा मैच गडलो दा पारा पर 33 बॉल्स बंदे समारा विक्रम जिना बगा पर 94 रन बंदे बैटिंग केवी अब दगा रंगे दुल्हारी जिना बगा पर 28 रन जुन मंदी दा महल बैटिंग केवी आयशा जफर दा महल बॉलिंग केवी द्रिया और अपली कर दी

0: शुक्रिया, आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
1: रेडियो अमन, रेडियो अमन, रेडियो अमन, जज्बा है मोहब्बतें समेटने का, मोहब्बतें समेटने का, मालूमात की एक नई दुनिया बनाने का, एक नई दुनिया बनाने, ये जज्बा है आपकी आवाज बनने का, जज्बा है आपको बाखबर रखने का, जज्बा है आपको बाखबर रखने, एक अज्म अपनों को पास लाने का, बिछड़ों को फिर से मिलाने का, एक जज्बा आपको खुश रखने का, आपके चेहरों पर मुस्कुराहटें लाने का। रेडियो अमन 88.4, खुश रहने का जज्बा।
2: रेडियो अमन नेटवर्क,
3: पैगाम अमन है,
4: प्यार की एक दुनिया लेकर,
5: मोहब्बत समेट कर,
6: रेडियो अमन आया आपकी जिंदगी में।
5: तो सुनते रहिए रेडियो अमन 88.4 नेटवर्क,
6: रेडियो अमन नेटवर्क,
7: यौनिम सरकबा पो राशालेका द्रेव सोकबा राशालेका दिस वाचवा ने मोन वर्तम के दोत्री दानी वाच शब
8: या लका से गानी राजा दा कबाब पो मुंग बांधी डीर दी लेमू में पे हम न छोड़ कड़े दे
9: न गुल काका ता सुखरे अमीर औले गलम मेलमनो ल कबाब पड़म
8: राजा यो कबाब मुंग सरो खरा छ दखले खवान दे वर सर खशी
9: न गुल काका जमा पाल दे मेदा के में जख्म दे और पकी बलीगी हजमा में नाराजी
8: गोरा सेवनी तो परुनी बचे और मेदा दे ब्याह खराब था नुस्खा दरता है हम उस लाड़ से आओ दो बटाग्राम हर मेडिकल स्टोर या जर्नल स्टोर ना एसेट गो द मैदे सिरप रावाखला द कम इस्तेमाल न बाद चे बदे मैदा दासीशी चे उस पने बाज मवी
9: गुल काका मैदे उस पने न हजमई खुदा से रातकारी چی دا میدی دیر خب وطل لی زکا خطا تا ستره کباب پراتی دی گل کاکا دا نوم و رنگی را تا بیاو ویا چی سک بدل سیرپ پرانه کی
8: نوم یه ایسد گو دی شین رنگ که پی میده جوڑا دا او دا بطاگرام هر خب میڈیکل سٹور او جنرل سٹور که خب آسانتیا سرا ملاوی گی دا نوم یه اولی کا ایسد گو چی هیر درن نشی
9: گل کاکا دا سپیلنگ را تا هم ویا چی وی لیکم
8: زدر توائم تی لیکا اے سی آئی ڈی جی او ایسیڈ گو ایسیڈ گو ایسیڈ گو
10: کچر استا سخلیلا تروی تروی و برازی در اوٹے نپس مو پا میده بوجوی بار بار ادرکی کوی میده که مو زخم یا تیزابیت وی نو هم اوس زان لا دمنلشوی کمپنی دمیدی سیرپ ایسیڈ گو را واخلے کم چی د ضلع بٹاگرام ہر خ میڈیکل سٹور آسانتیا سرا ملاوی گی مین ڈسٹریبیوٹر دے محتل موڑ بٹاگرام درابطی شمیرہ دا 0311-158-7745 بل نمبر دے